sarvam karmam sarvam dharmam sarvam jugata sarvam utar savala shanta prasad namo narganase sadayam prakase anangam surupe apangam vibhute parmatham parmate sada sarva sathe agav surpendra bad vibhute anangi aname dharmangi dragame dharmangi surupe sarvangi anupena potarena patarena satarena metarena tatana matana jatana bata nirsagam sariga mito amiga sadayam prabah ajah ajah bhagavati shanta prasad ke zahar zahur hai ke hazir huzur hai mehsul salam hai samastul kalam hai ke sahib dimag hai gusal chirag hai ke kamal kareem hai ke raj kareem hai ke roji dahanda ke raj karahinda hai kareemul kamal hai gusal jamal hai kareemul khiraj hai kareemul niwaz hai hareebul shikan hai rasul figan hai kalangang pranas hai samastul niwas hai ganjul kareem hai rajay kareem hai samastul zubah hai ke sahib kiran hai ke narkang pranas hai ke narkang pranas hai bahsul niwas hai ke sarbul gamad hai bahsul ramand hai تمام التمیجا سمس العزیزا پرنگ پر میسا سمس العدیسا دیس الخ ہے بحث الپیک ہے زمین الجما ہے امیق الما ہے کریم الکمال ہے کہ جرت جمال ہے کہ اچلنگ برکاش ہے کہ متو سباس ہے کہ عجب سرب ہے کہ متو ببوت ہے کہ متو بسا ہے کہ آتم برما ہے کہ اچلنگ اننگ ہے کہ متو ابنگ ہے مت بھار شند پرساد من من پرنام گن گن مدا مر بر اگنج ہر نر اپرپنج अनगन प्रणाम मनमन सलाम हर नर अखंड भर नर अमंड अनुभवनाश मनमन प्रकाश गुनगन प्रणाम जल थल मुदाम अंशज अंग आसन अभंग उपमा अपार गतमित उदार जल थल मंड दिस्वण जल थल महन दिस्व्यंत अनुभवना तर तुरास आजान बाह एक सदाह ओंकार याद गथनिया नाद कल खंड ग्याल गुर बर काल घर घर प्रणाम चित चरण नाम अंश जगात अज जना बादन चंज गात अन रंज बादन टुट भंडार ठट अबार आठ सरमत ढीठ कर मन अमरन अनंत अनंदाता महंधर बोल मना शांत प्रसाद